0: जुमतुल मुबारक जे बाबरकत दिए जी खुसूसी नशरियात जीए एफएम रेडियो नेटवर्क जे जीए मातली बदीन एफएम 90.4 जे स्टूडियोज मां पेश कई पई वने।
1: شان رسالت مولا جانے بیکھے طاقت نہ گئے شان رسالت مولا جانے بیکھے طاقت نہ گئے خالق جو محبوب محمد سونے کے

0: ईरान ऐं अमेरिका जे हिक ॿिए ते जंगबंदीअ जी भञकड़ियुनि जो इंतज़ाम। अमेरिकी फ़ौज कश्मीर में बंदर अब्बास फोर्ट ते हमलनि जी तस्दीक करे छॾी। ईरानी फ़ौज जो बि भरपूर जवाब अमेरिकी बहरी जहाज़नि खे निशानो बणायो। अमेरिकी सेंटकॉम पारां जारी कयल बयान में चयो वियो आहे त कश्मीर में बंदर अब्बास फोर्ट ते ॿिनि हंधनि खे निशानो बणायो आहे। हमलनि जो मक़सदु ईरान सां ॿीहर जंग शुरू करण न आहे। अमेरिकी जहाज़नि ते हमलनि बाद ईरान ख़िलाफ़ जवाबी कार्रवाई कई आहे। ईरान जे ख़ातिम अलंबिया हेडक्वार्टर मूजिब ईरानी फ़ौज अमेरिकी हमलनि जो जवाब ॾिनो आहे। आबदा हरमूज़ जे ओभर ऐं चाबहार बंदरगाह वेझो अमेरिकी फ़ौजी ॿेड़नि खे निशानो बणायो वियो, जिन सां खेनि घणो नुक़सान पहुतो आहे।
1: They trifled with us today. We blew them away. They trifled. I call that a trifle. I'll let you know when there's no ceasefire. You won't have to know. If there's no ceasefire, you're not going to have to know. You're just going to have to look at one big glow coming out of Iran. And they better sign their agreement fast.
2: Could you give us an update on what is the latest in that talk?
1: No, the talks are going very well, but they have to understand if it doesn't get signed, they're going to have a lot of pain. They're going to have a lot of pain. They want to sign it, I will tell you. They want to sign it a lot more than I do. I think that's what you want to hear, fellas, huh? Or do you want to hear a different tone? That's the only thing they understand. They don't understand it. We had...
0: झड़पुर ऐं हमलनि बावजूद ईरान सां जंगबंदी बरक़रार आहे। तेहरान सां ॻाल्हियूं जारी आहिनि, मुआहिदो कंहिं बि वक़्तु थी सघे थो। अमेरिकी सदर डोनाल्ड ट्रंप चयो आहे त अमेरिका जा टे जंगी ॿेड़ा आबदा हरमूज़ पार करे विया आहिनि, जहाज़नि ते ईरानी हमलनि खे नाकाम बणायो। ट्रंप जी हिकु भेरो ॿीहर वज़ीर आज़म शहबाज़ शरीफ़ ऐं फील्ड मार्शल आसिफ़ मुनीर जी वाखाण। सदर ट्रंप चयो त पाकिस्तानी क़यादत जे चवण ते अमेरिका प्रोजेक्ट फ्रीडम ते अमल दरामद रोकियो।
1: The really wonderful leadership at the place, as you know, Pakistan has been fantastic, and their leaders have been fantastic, the Field Marshal and the Prime Minister, and they asked us not to do it. We'll go back to it if we have to. They asked us not to do it during the negotiation.
0: نائب وزیر اعظم اسحاق ڈار جو سنگاپور جي پرڏيهي وزير بالا کرشن سان رابطو۔ امریکی حراست میں موجود ایرانی بحری جہازن جے پاکستانی ایرانی عملے کی واپسی کے لیے سہکار کرنے کی درخواست۔ اسحاق ڈار چھ تو معاملے تے ایرانی پرڈے وزیر عباس عراقی صاحب میں رابطے میں آیا۔ پاکستان ایران شہرن کی محفوظ واپسی کے لیے سہولت فراہم کرنے کے لیے تیار ہے۔ امریکہ پارا ضبط کر ایرانی بیڑن تے 11 پاکستانی 20 ایرانی شہری موجود ہیں۔

0: look at one big glow coming out of Iran. And they better sign their agreement fast.
1: Could you give us an update on what is the latest in the talks?
0: The talks are going very well, but they have to understand if it doesn't get signed, they're going to have a lot of pain. They want to sign it. I will tell you. They want to sign it a lot more than I do. I think that's what you want to hear, fellas, huh? Or do you want to hear a different tone? It's the only thing they understand. They don't understand it. We had...
2: झड़पुन ऐं हमलनि बावजूद ईरान सां जंगबंदी बरकरार आहे तेहरान सां ॻाल्हियूं जारी आहिनि वाइदो कंहिं बि वक़्तु थी सघे थो अमेरिकी सदर डोनाल्ड ट्रंप चयो आहे त अमेरिका जा टे जंगी बेड़ा अबना हर्मुज़ पार करे विया आहिनि जहाज़नि ते ईरानी हमलनि खे नाकाम बणायो ट्रंप जी हिकु भेरो ॿीहर वज़ीर आज़म शहबाज़ शरीफ़ ऐं फील्ड मार्शल आसिफ मुनीर जी वाखाण सदर ट्रंप चयो त पाकिस्तानी क़ायदे ते चवण ते अमेरिका प्रोजेक्ट फ्रीडम ते अमल दरामद रोकियो
0: The really wonderful leadership at the place, as you know, Pakistan has been fantastic, and their leaders have been fantastic, the Field Marshal and the Prime Minister, and they asked us not to do it. We'll go back to it if we have to. They asked us not to do it during the negotiation.
2: نائب وزیر اعظم اسحاق ڈار جو سنگاپور جي پرڏيهي وزير بالا کرشنن سان رابطو امريڪي حراست ۾ موجود ايراني بحري جهازن جي پاڪستاني ۽ ايراني عملي جي واپسي جي لاءِ سهڪار ڪرڻ جي درخواست اسحاق ڈار چيو ته معاملي تي ايراني پرڏيهي وزير عباس عراقي سان رابطي ۾ آهيان پاڪستان ايراني شهرين جي محفوظ واپسي جي لاءِ سهولت فراهم ڪرڻ جي لاءِ تيار آهي امريڪا پاران ضبط ڪيل ايراني ٻيڙن تي 11 پاڪستاني ۽ 20 ايراني شهري موجود آهن

0: ਖਾਣ ਨਰਮ ਚਮਕ ਐਂ ਸਾਫ ਜਲਦ ਰਗੋ ਇੱਕ ਕਰੀਮ ਜੀ ਦੂਰੀ ਤੇ ਪੇਸ਼ ਆਹੇ ਹੇਮ ਨੇਚਰਲਸ ਜੀ ਡਾਇਮੰਡ ਗਲੋ ਬਿਊਟੀ ਕਰੀਮ ਜਿਹ ਮੇ ਸ਼ਾਮਿਲ ਆਹੇ SPF 30 ਸਿਜ ਜੀ ਨੁਕਸਾਨਕਾਰ ਕਿਰਣਨ ਖਾਂ ਬਚਾ ਲਾਏ ਕੋਜਿਕ ਐਸਿਡ ਐਂ ਜਲਦ ਮਾ ਦਾਗ ਧੱਪਾ ਨਿਸ਼ਾਨਾਤ ਖਤਮ ਕਰਨ ਲਾਏ ਵਿਟਾਮਿਨ ਸੀ ਗਲੂਟਾਥਾਇਓਨ ਐਂ ਆਰਬੂਟਿਨ ਜੇਕੇ ਡੀਐਨ ਤਵਾਂ ਜੇ ਚਿਹਰੇ ਕੇ ਕੁਦਰਤੀ ਸਾਫ ਐਂ ਚਮਕਦਾਰ ਗਲੋ ਰੋਜ਼ਾਨੋ ਇਸਤੇਮਾਲ ਕਰਿਓ ਹੇਮ ਨੇਚਰਲਸ ਡਾਇਮੰਡ ਗਲੋ ਬਿਊਟੀ ਕਰੀਮ ਐਂ ਹਾਸਲ ਕਰਿਓ ਨੋ ਗਲੋ ਨੋ ਇਤਮਾਦ ਹਰ ਦੀ ਹੁਜੇ ਇੱਕ ਨੋ ਗਲੋ ਇੱਕ ਨੋ ਕੰਫੀਡੈਂਸ ਹੇਮ ਨੇਚਰਲਸ ਡਾਇਮੰਡ ਗਲੋ ਬਿਊਟੀ ਕਰੀਮ
1: जी दोस्तों रौनक महफिल प्रोग्राम में बाबर शेख आए हमारे साथ गड अज की गुजारत चे पई तमाम सोली गुजारत अनाउंस क्या पे ट्रिपल 81 मुख्य आंसर डेण चाहन तो वो डेई था गुजारत चे पई तो वो केर आको गूंगो बोड़ो अंधो आ पर हमेशा सच गाले तो इन जवाब तुम प्रोग्राम में शामिल एज वेल एज तक बुधाई हलां तो हेमे नेचुरल्स डायमंड ग्लो ब्यूटी क्रीम जहा इस्तेमाल कर 7 डेज के अंदर रिजल्ट मिली सके तो अगर अवे चेहरे से वे उमिर जहा असरा कुछ नजर अचन पा तवी उम्र जी घट आए पर चेहरे तक भी फील थे चेहरे से गुंज अची वे तवजा जो मुमकिन आ सही थी सकन था स्किन तवी बिल्कुल यंग यंग थी सके थी सिंपली तवे हेमे नेचुरल्स वाले प्रोडक्ट के आजमायण है जिन आजमाय है उन्होंने यही गाल कही है तो वाकई बाबा हेमे आए जड़ी बुधी सी हेमे तेड़ी निकती है तो तुम भी इनके इस्तेमाल कर सको था 7 डेज के अंदर अंदर इन रिजल्ट जो है बाकायदा तौर से सुठो मिली सके तो दोस्तों इन जो हेल्पलाइन नंबर भी तुम नोट कर सको था जैसे अवे शहर में हेमे ब्यूटी क्रीम अवेलेबल ना है तो जी इन जो हेल्पलाइन नंबर है 0336-7135-407 जी हाँ नंबर वन सेकेंड रिपीट क्या पो 0336-7135-407 इन नंबर से तुम कॉल करे हेमे ब्यूटी क्रीम के बारे में इनका मालूम वी सो था जी पुछी सो था तो जी या हेमे ब्यूटी क्रीम तवे शहर के वेझे केड़े स्टोर से अवेलेबल है तो जी हिंसर जो प्रोग्राम में कॉलर की तरफ हलां पोसूँ लाइन से गए केर आन असो लाइव कॉलिंग नंबर है 0300-11-3488 असलम वालेकुम अदा केर था गलायो भा अदा केड़ो हाल अली गुल भा खुश आयो तबे ठीक है
2: बाबर भाव खैर लगो पे अमन के ता का खुश हो तबे सही हम ना
1: अल्लाह जो शुक्र आ भा केड़ो सिंगर बुधन चाहिंदो
2: समान अली मेरा अली बतायो
1: ओके आई भा महर साहब हेमे ब्यूटी क्रीम जे बारे में छा रायो आ तवा जो
2: बस का गाल के जेतरी करदा उतरी घटा बिजली आई थी आ सफा
1: यो की माना हलो ठीक है तां जी मेहरबानी अदा
2: चोरी चंड चिमका
1: तां के चिमका हो तई
2: वाह
1: हलो ठीक है मेहरबानी तां साई तां जी शामिल थे तां थैंक यू
2: जो दोस्त दा अंतर
1: जी जी
2: इरशाद शेख को गोदी का मुद्दे दो
1: ठीक है शमन मीराली की फरमाइश आई है लेट्स सी नेक्स्ट कॉलर कड़ी फरमाइश कन पे बुधाई तो हलां तो हिंसर मैसेज आयो है तो बाबा अगो छाजी गुलाम खास के लिए अगर झंडू मरी खां कुर्बान अली खास के लिए अदा नूर मोहम्मद हिन गिबरानी काज में रेडियो जा आर जी आई लिसनर आया प्रोग्राम VIP थियो खुश थी चलो जी अदा असा खुश थियासी तवजो मैसेज आयो लख थोड़ा एकड़ो बियो कॉलर शामिल क्यों पा लेट्स सी लाइन ते गड़े केर आइन अस्सलाम वालेकुम अल्हम्दुलिल्लाह आवां बुधायो केर था गलायो
3: जी मैं सखर से बात कर रही हूं आपकी छोटी बहन
1: अच्छा सखर से बात करिए नाम बताना चाहेंगे आप
3: आपकी छोटी बहन
1: एक सेकंड में जो है आपका आवाज क्लियर नहीं समझ रहा दोबारा बताइए नाम क्या बता रही हैं आप
3: आपकी छोटी बहन
1: चले ठीक है और ये बताएं कौन सा सिंगर आप सुनना चाहती हैं आप ही पसंद का ठीक है और हेमे ब्यूटी क्रीम के बारे में आपकी क्या राय है अच्छा तारीफ सुनी है और इस्तेमाल नहीं की लेकिन
3: अभी तक तो नहीं
1: चले इट्स ओके आप इस्तेमाल करके देखेंगी तो आप खुद भी तारीफ करेंगी चले बहुत शुक्रिया जी जी
3: कैसे आप
1: असल में आपकी आवाज समझ नहीं पा रहा आप क्या कह रही हैं
3: तो आप जा रहे हैं
1: چلے آئی ول ٹرائی. آپ کی رائے جو ہے میں دیکھتا ہوں آپ کیا کہہ رہی ہیں, میں سمجھا نہیں. بہرحال آپ کا بہت شکریہ, شامل ہوئی آپ, تھینک یو. سو لسن, میں یہ فیل کر رہا ہوں کہ جب آپ کی کال آتی ہے اسپیشلی ہمارے کچھ ایسے لسنرز ہیں وہ ہینڈ فری یوز کرتے ہیں جس کی وجہ سے ان کی آواز کلیئر نہیں آ پاتی, تو میری یہ ریکویسٹ ہے جب آپ ہمیں کال کرتے ہیں تو کوشش کریں ہینڈ فری نہ لگی ہوئی ہو اور اسپیکر آن نہ ہو, ریڈیو سے آپ تھوڑے سے دور ہوں اور سگنلز آپ کے نیٹورک کے کمپلیٹ ہوں تاکہ آپ کی آواز ہم تک کلیئر پہنچ سکے اور ہم آپ کی بات سمجھ سکیں. سو ہیمی نیچرلز ڈائمنڈ گلو بیوٹی کریم میں ایس پی ایف 30 جو ہے یہ آپ کو سن پروٹیکشن دیتا ہے, چہرے پر داغ دھبے کیل مواسوں کا مکمل طور پر خاتمہ ہوتا ہے اور آپ کے چہرے کی جو اسکن ہے وہ باقاعدہ طور پر اسپیشل گلو کرتی ہے اور نیچرل گلو ہوتا ہے, ایسے نہیں کہ تھوڑا سا گلو بلکہ یہ نیچرل گلو ہو جاتا ہے. تو جی آپ استعمال کر سکتے ہیں اور 7 days کے اندر آپ کو اس کا ریزلٹ مل سکتا ہے. جی ہاں, نیکسٹ کالر کی جانب چلتے ہیں. السلام علیکم.
4: وعلیکم.
1: جی وعلیکم السلام.
4: محمد سلیم جنا کراچی کو شاہ فیصل ہوں.
1: اچھا حال چنا صاحب, پروگرام کیے پیا بدھو تھے
4: صحیح پیا بدھو سائیں کل کوڑی تانی کال نہ بھی لگے
1: نہ بدھو کیے پیا ہوتے شاہ فیصل کراچی وٹ
4: صحیح پیا بدھو سائیں
1: صحیح پیا بدھو
4: جی سائیں
1: کینجے تھرو
4: جی
1: کینجے تھرو تا بدھو پروگرام
4: اسد آباد
1: چھاپیو چواما
4: جی تان طرف
1: ہلو ٹھیک ہے مہربانی بھا کراچی وارا شامل چھا تواں یار مجھے سمجھ میں کون تو جے کراچی وارا بدھن کیے پیا جنے تے فیس بک ہاں فیس بک یار لائیو ونے پیو سوری بھا. بہرحال کوشش کیو پروگرام کے صحیح طرح بدھی کرے کال کندو تو مجھے ڈاڑی خوشی تھیندی ائی تا اگر کراچی یا آؤٹ آف رینج اسا جو ریڈیو بدھو پیا ایف ایم بدھو پیا فیس بک دے ذریعے انٹرنیٹ دے ذریعے تو وہ پوائنٹ آؤٹ کرایا تو جی مجھے خبر پے تواں پروگرام میں باقاعدہ طور تے توجہ سان مجھے گال کے سمجھی رہا ہو. سو اٹس اوکے, نیکسٹ کالر کے شامل کندا سی. بابا ہکڑو فرمائش آئی آئے کیڑے سنگر جی ہوئی شمن میرالی ہیں بے ادی تھے ہوتے آپ اپنی پسند کا سانگ پلے کریں. سو تھرڈ یہ کالر ڈیسائیڈ کرے گا کہ آیا میں اپنی پسند شامل کروں یا شمن میرالی. ٹھیک ہے, سو لیٹس سی لائن پر ہمارے ساتھ کون ہے. ہمارا لائیو کالنگ نمبر ہے 03-000-11-34-88. آپ اس نمبر پر کال کر کے پروگرام میں شامل ہو سکتے ہیں. سو کالر کی جانب چلتا ہوں. السلام علیکم. السلام علیکم. چلو اٹس اوکے. سو شمن میرالی کا گانا پلے کرتا ہوں میں اپنی پسند کا آپ سب کے لیے. آئیں گزارے تواں جلے ماں بدائیں دو ہلا تے گزارے چے پئی تے وہ کیرا ہے جے کو گونگو بھی آہے بوڑو بھی آہے ائیں اندھو بھی آہے پر ہمیشہ سچ گالائے تھو ہانے تواں یہ گزارت بنیو پروگرام میں شامل تھی شامل تھن یا طریقے کار ماں کے الریڈی بدھائے چکو آیا. اچھو تے شمن میرالی بدھوں پیا ہے نے رونق محفل میں مساں گڈ رہے جو پورے 8 تائیں ہیمے نیچرلز ڈائمنڈ گلو بیوٹی کریم کے بارے میں کا معلومات گھرجے تو انہوں ہیلپ لائن نمبر ہے 03-6-7135-407.